एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड.

0: service to all. यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। रसुवाको भोटेको सिहिम बाढ़ी पहिरोमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका 11 का 9 जनाको परिवारले लामो प्रतीक्षापछि बिहिबार कुशको शव बनाएर सामूहिक रूपमा दाह संस्कार गरी काज क्रिया शुरू गरेका छन्। भदौ 10 गते सो हिमबाड़ीमा पनि उनीहरू बेपत्ता भएका थिए।
2: नेपाल चीन सीमावर्ती लेनदे खोला हुँदै भोटेकोशी नदीमा मिसिएर रसुवा गोली नाका हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले बगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सुचारू गरेका छन्। उनीहरू मध्ये कुनैले भाड़ामा त कुनैले छिमेकी अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्। गत भदौ 10 गते बिहान 10 बजे आएको प्रलयकारी बाढ़ीले नुवाकोटमा महत्वपूर्ण सरकारी कार्यालयहरू सिनित्त पारेको थियो। बाढ़ीले विदुर नगरपालिका 1 ढुंगे बजार पूर्ण रूपमा बगरमा परिणत गरिदिएको छ।
1: उपत्यकामा ग्यास बुलेट धमाधम भित्रिन थालेपछि ग्यासको अभाव क्रमशः कम हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीर खण्डमा नयाँ डायभर्सन संचालनमा आएसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज हुने भएको हो।
2: नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दर प्रति सिलिण्डर 2060 रूपियाँमै ग्यासको बिक्री गर्न विक्रेतालाई आग्रह गरेको छ। संघले बिहिबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री गर्न आग्रह गरेको हो। भदौ 24 गते काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णवीरमा गएको पहिरो मरमतका काम सकिएर बिहिबारबाट ठूलो मालवाहक सवारी ग्यास बुलेट आउन थालेपछि संघले मूल्य घटाएर पुरानै मूल्य 2060 रूपियाँमा बिक्री गर्न निर्देशन दिएको हो।
1: गत भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ी पीड़ितका लागि नेपाल वायुसेवा निगमले 98,35,976 रूपियाँ आर्थिक सहयोग गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
2: कर्णालीबाट 1 वर्षमा 3,64 अर्ब रूपियाँ भन्दा बढ़ीको कृषिजन्य उपज अन्य जिल्लामा निर्यात भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा कर्णालीबाट खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउ लगायत 77,495 मेट्रिक टन कृषि सामग्री पाइदिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कृषिजन्य उपज निर्यातबाट कर्णालीले 3,64,06,00,00 रूपियाँ आमदानी गरेको छ। कृषि उत्पादनको विविधता र बजार विस्तारसँगै प्रदेशबाट बाहिरिने उपजको परिणाम तथा मूल्य बढ़दै गएको मन्त्रालयको भनाइ छ।
1: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 1 स्थित नवग्रह धाम मन्दिरमा झण्डै 5.5 लाख पटक मन्त्रको जपसँगै हवन गरिएको छ। नवग्रह धाममा भुटेकोशी बाढ़ी प्रभावितका लागि क्षमा पूजा सहित मानव जीवनका सम्पूर्ण ग्रह दोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि महाअनुष्ठान पनि गरिएको छ। मुलुकै पहिलो नवग्रह मन्दिर स्थापना गरिएको अर्जुन चौपारी स्थित नवग्रहमा क्षमा पूजा सहित इतिहासकै दुर्लभ अथर्व वेदीय नवग्रह महासाम्राज्य कल्पमा 9 वटै ग्रहका लागि लक्ष्य जप र हवन गरिएको अर्जुन चौपारीका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
2: नेपालमा 12% जनसंख्या बीमाको दायरामा आएको राष्ट्रिय बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले जनाएको छ। बुधबार विराटनगरमा पत्रकारसँगको अन्तर्क्रियामा राष्ट्रिय बीमा प्राधिकरण विराटनगरका सहायक निर्देशक सचिन राईले नेपालमा 52% जनसंख्या बीमाको दायरामा आएको जानकारी दिएका हुन्। उनका अनुसार आर्थिक वर्ष 81-82 तुलनामा आर्थिक वर्ष 2082-83 4% बीमाको दायरा बढ़ेको छ।
1: विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व ब्याङ्कले दिने ऋण तथा अनुदान तथा लुम्बिनीको बहुआयामिक विकासका लागि हुन लागेको हो। सम्मेलन आज 4 गतेसम्म जारी रहनेछ।

0: एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्सन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर विश्वमा पानीको चक्र झन अनियमित बन्दै जाँदा जोखिम बढ़ेको छ कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्र संघले जनाएको छ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको उल्लेख छ यसले आगामी दिनमा जोखिम अझ बढ़न सक्ने चेतावनी समेत दिएको छ
8: अब खेल र खेलाड़ीका खबर जापानको आइची नागोयामा जारी विश्व एसियन गेम्स 2026 अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ क्वार्टर फाइनलमा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल बिहिबार इण्डोनेशियासँग 3-0 सोझो सेटमा पराजित भएको हो
7: अब विचार तथा विश्लेषण बास गाउँको सम्पदा राष्ट्रिय समृद्धि शीर्षकमा तीर्थराज भट्टराईको विचार नागरिक दैनिकमा छापिएको छ आज जलवायु परिवर्तन विश्वकै साझा चुनौती बनेको छ नेपालमा पनि बाढ़ी पहिरो नदी कटान भूचाई र अप्रत्याशित अतिवृष्टिका घटना भइरहेका छन् यस्तो अवस्थामा प्रकृतिमा आधारित समाधान खोज्नु अपरिहार्य छ बास तीव्र गतिमा वृद्धि हुने वनस्पति हो यसको जरागत संरचनाले माटोलाई दरोसँग समात्छ सन्दर्भ आज विश्व बाँस दिवस पनि हो सरकारले बाँसलाई राष्ट्रिय समृद्धि र दिगो विकासको महत्वपूर्ण क्षेत्रका रूपमा प्राथमिकता दिनुपर्छ
8: जलवायु न्यायको मार्गचित्र शीर्षकमा प्रकाश शर्माको विचार गोर्खापत्र दैनिकमा छापिएको छ नेपालले हालसम्मका अनुभवबाट पाठ सिक्दै विश्व मंचमा जलवायु न्यायको मुद्दालाई बलियो बनाउनु पर्नेछ यसका लागि विज्ञको एक स्थायी संरचना निर्माण गरी सहभागितामूलक र न्यायपूर्ण हिसाबमा रणनीति निर्माण गरी अगाडि बढ़नु अनिवार्य छ यसबाट मात्रै नेपालले बहुआयामिक क्षतिपूर्ति प्राप्त गर्दै जलवायु संकटलाई राम्रोसँग सामना गर्न सक्छ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

समयको ख्याल राखौं। 6 बज्यो। खरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चलचौ। ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक, इस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत प्रत्यक्ष रूपमा तपाईँ सुनिराख्नु भएको छ। युट्यूबमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने त्यसबाट हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ र सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ। र पछिल्लो समय नेपाली कंग्रेसभित्र देखिएको आन्तरिक मतभेद विवाद र कंग्रेस अब विभाजनको अन्तिम तयारीमा रहिरहेका बेला चाहिँ हामीले धेरै बहसहरू र छलफलहरू यतिखेर चलाइरहेका छौं। विश्वास पात्रले नै साथ छोडेपछि देउबाको शक्ति घट्दै गएको छ। ज्ञानेन्द्र सहितका नेताहरू सानेपा फर्किँदा बढ़्यो चहलपहल। आदरणीय श्रोता, तीखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि आग्रह गरिएको छ। असहमत पक्षलाई कार्यालयको मात्रै होइन हृदयको ढोका खुला छ भनेर उपसभापति विश्व प्रकाश शर्माले बताउँदै गर्दाखेरि कंग्रेसमा कुनै पनि गुटबन्दी छैन, एक डिक्का भएर अगाडि बढ़ने महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। आदरणीय श्रोता, सबैको माग पूरा भइसक्यो, चुनदेवीमा बस्न जरूरी छैन भनेर सहमहामन्त्री उदय शमशेर राणाले पनि बताइरहनु भएको छ। र पूर्व सभापति धनराज गुरूङ महाधिवेशनमा भाग लिन स्याङ्जा प्रस्थान गरेको विषय, मध्यमार्गी समझदारी खोज्न डाक्टर शेखर कोइरालाको आह्वान छ। यतिखेर 15 महाधिवेशन देउबाबाट उद्घाटन गर्न तयार रहेको सभापति गगन कुमार थापाले उद्घोष गर्नुभएको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले यही असोज 16 गते हुने पार्टीको 15 महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ। उहाँले देउवाले अधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने उल्लेख गर्दै सभापति थापाले हृदयपूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रो लागि सम्मानको विषय हुन्छ, पूर्व सिनियर नेतालाई पनि अधिवेशनमा सहभागी भइदिनु हुन आग्रह गर्दछु भनेर गगन थापाले बताउँदै गर्दाखेरि अब नेपाली कंग्रेसको देउबा पक्षले आखिर के गर्छ त, यस विषयमा पनि हामी चर्चा र परिचर्चा आज गर्न चाहन्छौ। आदरणीय श्रोता, र विशेष गरी यतिखेर गगनको स्वीकार्यता बढ्दै गएकै कारणले गर्दाखेरि पनि अब कंग्रेसमा निकै ठूलो विवाद चाहिँ समतल सतहमा आइपुगेको विश्लेषण हुन थालेको छ। आदरणीय श्रोता, 25 मेन पावरलाई 5 वर्षको कारोबार विवरण बुझाउन पत्र गएको छ। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर्स सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा मुख्य कम्पनीको हैसियतमा रहेका 25 मेन पावर कम्पनीलाई विगत 5 वर्षको आर्थिक कारोबार सहितका सम्पूर्ण विवरण बुझाउन पत्र काटेको छ। विभागले 25 मेन पावर संस्थालाई वैदेशिक रोजगार ऐन 2064 दफा 34 बमोजिम व्यावसायिक तथा वित्तीय विवरणको माग गरेको छ। आदरणीय श्रोता, यतिखेर म्यान पावर व्यवसायी र सरकारको खिचातानीले तानातानले श्रमिकहरू मारमा पर्नुपर्ने एउटा स्थितिको सिर्जना भइरहेको छ। अब श्रमिकहरू फेरि मलेसिया जानका निम्ति बन्द गरिएका कुराले गर्दाखेरि समस्यामा परेका छन्, मारमा परेका छन्। एउटा निकै ठूलो रोजगारीको गन्तव्य नै बन्द हुने स्थिति आइसके पछाडि ढिलपिल हुँदाखेरि उनीहरूलाई निकै ठूलो अप्ठ्यारो सिर्जना भएको छ। आदरणीय श्रोता, आज हामी विशेष बहस गर्दैछौ जलवायु परिवर्तनकै कारण चाहिँ निकै ठूला बाढ़ीहरू आएका छन्। भोटेको सीमा पनि आयो र सुवा निकै तनावग्रस्त बन्यो। पेत्रावती लगायत त्रिशुलीसम्म त्यसले समस्या सिर्जना गर्यो। माउन्टेन हाइड्रोलोजिस्ट इमर्जलले हिमनदी र चट्टानको पूरै निगरानी गर्न सजिलो नभएकाले क्षेत्रीय स्तरबाट निगरानी गर्न समेत

सुझाएका छन्। अब यो भोटे कोशीको तनाव र काण्डलाई फेरि नेपालीहरू समस्यामा नपर्नका निम्ति वा चाहिँ नागरिकहरू त्यसबाट बच्नका निम्ति आफै जनाएको हुनुपर्ने स्थिति सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी जलवायु परिवर्तनका मुद्दामा पनि आवाज उठाउन चाहन्छौ, बहस गर्न चाहन्छौ। अब प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा जानुहुन्छ, यसमा पनि उहाँको निकै ठूलो उपस्थिति रहनु पर्दछ र महासभामा उठाउनु पर्ने विषयहरूलाई चाहिँ जोड़तोड़का साथ उठाउनु पर्दछ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। कोरला नाकाबाट सामान ढुवानी 15% मूल्य बढ्ने बताइएको छ। तातोपानी र रसुवागढ़ी नाकाको तुलनामा कोरला नाकाबाट सामान ल्याउँदा ढुवानी खर्च बढ़ने भएकाले तयारी सामानको मूल्य वृद्धि कम्तीमा 15% हुने व्यवसायीहरूले बताएका छन्। काठमाण्डुबाट तातोपानी नाका 133 र रसुवागढ़ी नाका 186 किलोमिटर दूरीमा पर्छ। काठमाण्डुबाट कोरला नाकासम्मको दूरी करिब 450 किलोमिटर रहेको छ। त्यसैले अब सामानको मूल्य चाहिँ वृद्धि हुने बताइएको छ। अब यता रसुवागढ़ी नाका सञ्चालन हुनका निम्ति केही समय लाग्ने नै बताइएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। एक वर्षमा 25 अर्बका भ्रष्टाचारका मुद्दाहरू आएका छन्। जेएनजी आन्दोलनकै बेला अख्तियारको फोरेन्सिक ल्याब रहेको कोठामा पुगेर उपकरण र अनुसन्धान भइरहेका फाइल जलाउनेलाई कसले परिचालन गरेको थियो भनेर अझै पनि अनुसन्धान हुन सकेको छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फोरेन्सिक ल्याबमा रहेका कतिपय धेरै फाइलहरू चाहिँ गायब पारिएका छन्, कतिपय जलाइएका छन्। यसकारणले गर्दाखेरि नेपालको सुशासन अहिले निकै ठूलो धक्का दिएको छ। अब सरकारले यसलाई कसरी हेर्छ यस विषयमा पनि परिचर्चा गर्न चाहन्छु। आदरणीय श्रोता, नेपाली बहसमा पछिल्लो समय नेकपा एमाले भित्रको अवस्था पनि त्यस्तै छ। एमाले पनि एकजुट हुन सकिरहेको छैन। केपी शर्मा ओलीले नेतृत्व छोड्न नमान्दाखेरि र वैधानिक हिसाबले भर्खरै मात्र अध्यक्षमा निर्वाचित भएको आफूलाई संस्थागत र प्रक्रियागत हिसाबले मात्रै बाहिरिन पर्ने स्थिति सिर्जना भइसके पछाडि चाहिँ र फागुन 21 को निर्वाचन ताका केपी शर्मा ओलीले मात्र होइन सिङ्गो पदाधिकारीकै टीमले नै यसको जवाफदेता र जिम्मेवारी लिनुपर्ने भन्ने आवाज उठिसके पछाडि नेकपा एमालेभित्र पनि यसको निकै ठूलो चर्को बहस भइरहेको एउटा परिस्थिति छ। आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: सजिलै सँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल

मनलाई जित्न सक्ने व्यक्ति आफ्नै मनको मित्र बन्छ। मनलाई नियन्त्रण गर्न नसक्दा त्यो मन शत्रु बन्न सक्छ। नमस्कार, म सञ्जय रिचाल। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दछौँ जुन हामी कसै न कसैको जिन्दगीसँग जोडिएको हुन्छ। यस कार्यक्रमको नाम रहेको छ आध्यात्म दृष्टि। सबभन्दा पहिला तपाईँ बुझ्नुहोस् कि यो आध्यात्म दृष्टि भनेको के हो, यो कहाँबाट आयो होला यो कार्यक्रम। यस कार्यक्रमको उद्देश्य हो मानिसहरूलाई सकारात्मकता दिनु, मानिसहरूमा भएको सकारात्मक ऊर्जाहरूलाई पोजिटिभ अर्थात् सकारात्मक पार्नु। यस कार्यक्रमले सकेसम्म हजुरको जिन्दगीमा कतिको उपयोगी हुन्छ भन्ने कुरा हजुरले सुने पश्चात थाहा पाउन सक्नुहुनेछ। हजुरले ध्यान दिएर सुन्नुहोला र म अब भन्न चाहँदैछु आध्यात्म दृष्टि भनेको के हो। आध्यात्म दृष्टि भनेको बाहिर रहेको घटनालाई मात्र हेर्नु होइन, एकछिन आफ्नै भित्र फर्केर हेर्नु पनि हो। जस्तै कसैले हामीलाई भन्यो, हामीलाई रिस उठ्यो, त्यो बेला हामीले उसलाई रिस उठायो भनेर एउटा सोच्नुको सट्टा एकछिन आफैलाई सोध्ने काम हो। मलाई किन रिस उठ्यो, उसको कुन कुराले मलाई छोयो, मेरो मनमा त्यति बेला कस्तो विचार आयो, मैले के अपेक्षा गरेको थिएँ। यही कुरा यस कार्यक्रम आध्यात्म दृष्टिले भनेको बाहिर भएको घटनालाई मात्र हेर्नु होइन, एकछिन आफैभित्र फर्किएर हेर्नु पनि हो। त्यसैले यस कार्यक्रमको नाम हो आध्यात्म दृष्टि। यस कार्यक्रम जहिले पनि बिहान 5 बजेदेखि 5:30 सम्म आउनेछ, मात्रै पाखरीवास FM 104 MHz मा यस रेडियो रहेको छ। रेडियो झरीथुम्का खाँदबारी नगरपालिका 3 मा रहेको छ। यस रेडियोबाट प्रसारित म सञ्जय रिचालको हार्दिक अभिवादन गर्दछु। कार्यक्रम आध्यात्म दृष्टिमा सबैलाई धेरै धेरै स्वागत छ। आज यस कार्यक्रमको पहिलो दिन भएकाले हजुरहरूलाई यो कार्यक्रम अनौठो लाग्न सक्छ, त्यसैले हजुरहरूले यस कार्यक्रमलाई ध्यान दिएर सुन्नुभयो भने यस कार्यक्रम के हो भन्ने कुरा पक्कै पनि बुझ्न सक्नुहुनेछ। हुन्छ त, मलाई आज्ञा दिनुहोस्, म यस विषयलाई अझ विस्तृत गर्न चाहन्छु। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दछौँ जुन हामी सबैको जीवनसँग कतै न कतै जोडिएको छ, रिस। रिस आखिर किन उठ्छ होला? कहिलेकाहीँ त सानो कुराले पनि हामीलाई निकै रिस उठ्छ। कसैले सामान्य कुरा भन्यो तर हामीलाई चित्त बुझेन अनि हामी तुरुन्तै जवाब दिइहाल्छौँ। त्यति बेला बोल्दा बोल्दै आवाज ठुलो हुन्छ, मन अशान्त हुन्छ, कहिलेकाहीँ आफ्नै मान्छेसँग दूरी समेत पर्छ। तर केही समयपछि जब मन शान्त हुन्छ आफैलाई लाग्छ मैले अलिक धेरै नै पो प्रतिक्रिया दिएँ कि, मैले अलिक बढी नै पो बोलेँ कि। त्यसो भए प्रश्न उठ्छ, रिस वास्तवमा कहाँबाट आउँछ? के अर्को मानिसले हामीलाई रिस दिएको? के मानिसले रिस वरदान पाएको होइन? के त्यसको पछाडि आफ्नो हाम्रै सोच, हाम्रो भावना, हाम्रो मनको अवस्था पनि छ? आज हामी यही कुरा बुझ्ने प्रयास गर्नेछौँ सिर्फ 30 मिनटमा। त्यसका लागि सबैभन्दा पहिले एउटा कुरा बुझौँ, आध्यात्मिक दृष्टि भनेको के हो। मैले यसलाई हजुरहरूको सामान्य भनिसकेको छु, अध्ययन प्लस आत्मा अर्थात् आफ्नै आत्माको अध्ययन गर्ने
शास्त्र शास्त्र त नभनिहालौ, आफ्नो आत्माको अध्ययन गर्ने एक पानालाई, एक पाठशालालाई आध्यात्मिक दृष्टि भनेको हो। दृष्टिको अर्थ सायद हजुरहरूलाई भन्नु पर्दैन होला। प्राय यस कुरालाई आध्यात्मिकसँग जोड्ने हो भने ऋषि तपोभूमि ठूला ठूला महान तेजस्वी ऋषिहरूसँग जोडिएको कुरा हो। यस्तै कुराहरूलाई ब्रह्मकुमारीको शिक्षालाई पनि जोडिएको छ। ब्रह्मकुमारीको शिक्षामा मानिसलाई केवल शरीरको रूपमा होइन आत्माको रूपमा चिन्ने कुरामा जोड दिइन्छ। आत्माको मूल गुण शान्ति प्रेम पवित्रता र आनन्द हुन् भने मान्यता छ। त्यसैले आध्यात्मिकता भनेको संसार छोडेर जाने कतै जाने कुरा होइन। हामी यही परिवारमा छौँ, यही समाजमा छौँ, दैनिक जीवनमा आफ्नै समस्या छन्। तर ती सबै बीच आफ्नो मनलाई कसरी शान्त राख्ने, आफ्नो सोचलाई कसरी हेर्ने, आफ्नो व्यवहारलाई कसरी राम्रो बनाउने, यही आध्यात्मिक अभ्यास हो। अब फेरि हाम्रो विषयतिर फर्कौं, रिस। कहिलेकाहीँ शरीरकै कारणले पनि हामी चिरचिरेपन भइसकेका हुन्छौँ। राम्रोसँग निन्द्रा पुगेको छैन, भोक लागेको छ, शरीर थाकेको छ, धेरै तनाव छ। यस्तो अवस्थामा सामान्य कुराले पनि हामीलाई झर्को लाग्न सक्छ। त्यसै पछि आउँछ मानसिक कारण। हामीले धेरै अपेक्षा गरेका हुन्छौँ कि कसैले हाम्रो कुरा मानेन भने नराम्रो लाग्छ, कसैले सम्मान गरेन जस्तो लाग्छ, कसैले हाम्रो आलोचना गर्यो भन्ने मन दुख्छ। त्यही चोट बिस्तारै रिसमा बदलिन सक्छ। रिस सामाजिक कारणले पनि हुन सक्छ। परिवारमा भएको विवाद, साथीभाइसँगको मनमुटाव, अरूसँगको तुलना, कसैको व्यवहार मन नपर्नु, त्यस्ता कुराले पनि हाम्रो मनमा रिस पैदा गर्न सक्छ। अनि हाम्रो आफ्नै बानी व्यवहार पनि रिसको कारण बन्न सक्छ। सानो कुरामा तुरन्त प्रतिक्रिया दिने, अरूको कुरा नसुन्ने, आफ्नो गल्ती स्वीकार गर्न गाह्रो मान्ने, त्यस्ता बानीले रिसलाई झन बढाउँदै लैजान सक्छ। तर यहाँ फेरि एउटा कुरा सोचौ, घटना बाहिर भयो तर रिस कहाँ जन्मियो? हो, घटना चाहिँ बाहिर भयो, रिस चाहिँ कहाँनिर जन्मियो? हाम्रो मनमा। कल्पना गर्नुहोस्, हाम्रो मनमा। त्यसैले रिस कम गर्न बाहिरको परिस्थिति मात्र बदल्न खोजेर पुग्दैन। कसै कसैलाई रिस उठ्यो, मानिलिऊ कसैसँग फुटबल छ, कोहीसँग छैन, अब उसलाई फुटबल खेल्न नै दिएनन्, कसैले फुटबल खेल्न दिएनन्, अब उसले त्यो परिस्थिति बदल्न खोज्छ। म अर्को मैदानमा खेल्छु, अर्को नयाँ बल किनेर खेल्छु। तर परिस्थिति बदल्न हरेक कुरालाई सकिँदैन, असम्भव हुन्छ। कुनै कुनै कुरा मात्र सम्भव हुन्छ भने कुनै कुनै कुरा असम्भव हुन्छ। आफ्नो मनलाई पनि हेर्नुपर्छ। रिस आएको बेला सबैभन्दा पहिला के गर्ने? एकछिन रोक्ने, तुरुन्तै जवाफ नदिने, केही क्षण मौन बस्ने, आफ्नो गहिरो सास लिने, अनि आफ्नो मनलाई हेर्ने, आँखा छिम्मा गरेर आफैलाई सम्झाउने। म रिस छैन, म शान्त छु, मलाई रिस किन उठ्छ र? म त्यो जस्तो मूर्ख र रिस उठ्नलाई? भनेर आफूले आफूलाई भन्नुहोस्, आफूले आफूलाई सकारात्मक दिनुहोस्। हाम्रो खाँदबारी नगरपालिका वडा नम्बर 1 रहेको छ ब्रह्म कुमारी राजयोग सेवा, जसलाई ओम शान्ति पनि भन्ने गरिन्छ, ओम शान्ति संस्था हो भनेर भन्ने गरिन्छ। कतिले यसलाई धर्म हो भनेर पहिले आएका छन्, कतिले यसलाई आध्यात्म हो, आध्यात्म पाठशाला हो भनेर भनेका छन्, कतिले गीता पाठशाला हो भनेर पनि भनेका छन्। यो तीन कुरा मध्येमा आध्यात्म पाठशाला र गीता पाठशाला हो
धर्म पाठशाला होइन, यो चर्च गुम्बा मस्जिद जस्तो होइन। यसले पनि हिन्दू नै मान्छ, यसले हिन्दू धर्मलाई प्रगाड दिएको छ, यो धर्म होइन। कतिले भन्छन् सेतो साडीमा लाएर हिँड्ने मान्छे को हो भन्छन्। सेतो साडीमा हिँड्ने मान्छेहरू ब्रह्मा कुमारीहरू हुन्, जसमा कि सफा लुगा लाएको व्यक्तिलाई वा हामीले देख्ने गर्छौँ, अर्थात् सेतो परेवालाई पवित्र आत्मा भन्छ भने सेतो कपडा लाएका मान्छेहरू पनि पवित्र आत्मा हुन् भन्ने कुरा हामीले बुझ्न खोज्नको लागि ब्रह्मा कुमारी चाँदी लाएको पुस्तक हो सेतो कपडा। यसै कारण ब्रह्मा कुमारीको राजयोग ध्यानमा पनि आफैलाई शरीरभन्दा अलग शान्त आत्मक रूपमा अनुभव गर्न सकिन्छ। केही क्षण शान्त भएर बस्ने अनि मनमा दोहोर्याउने, म शान्त आत्मा हुँ, म प्रेमको शक्ति भएको आत्मा हुँ, म परिस्थितिको दास छैन, म आफ्नो प्रतिक्रिया आफै रोज्न सक्छु, यो कुरा सुन्दा सामान्य जस्तो लाग्न सक्छ। तर बारम्बार अभ्यास गर्दै जाँदा बिस्तारै हाम्रो प्रतिक्रिया बदलिन सक्छ, किनकि हामीले अरू मानिसलाई सधैँ बदल्न सक्दैनौँ, परिस्थिति पनि सधैँ आफ्नो इच्छा अनुसार बदलिन सक्दैन। तर एउटा कुरा भने हाम्रो हातमा हुन्छ, त्यो परिस्थितिमा म कसरी अडिन सक्छु। यो कुरा सायद अर्को पटक रिस उठ्दा हामी तुरन्तै बोल्नुको सट्टा एकछिन रोकिनेछौँ, आफैलाई सोध्नेछौँ, मलाई साँच्चै यो कुराले रिस उठाएको हो कि मेरो अपेक्षा पूरा नभएर हो। सायद यही प्रश्न हाम्रो प्रतिक्रिया बदल्न सक्छ। र अन्त्यमा आजको कार्यक्रमबाट हाम्रो एउटा सानो कुरा लिएर जाउँ। रिसको अन्त्य हुन्छ, यो कुरा पनि भ्रम हो, रिस हुँदै हुँदैन, यो कुरा पनि भ्रम हो। जस्तो सुकै तपस्वी, जस्तो सुकै ज्ञानी, जस्तो सुकै विद्वान भएका व्यक्तिलाई रिस उठ्छ, उठ्छ। रिस किन नउठे, सबैलाई उठ्छ। तर हामीले न त त्यसको परिस्थिति बदल्न सक्छौ, न त मान्छे। त्यही भएर सुरुवात आफैबाट गर्ने हो। यसको औषधि भनेको तपाईँहरूले नम्बर एक ध्यान गर्न सक्नुहुन्छ, नम्बर दुई शान्त रहन सक्नुहुन्छ, नम्बर तीन सामाजिक सद्भावबाट कायम गर्न सक्नुहुन्छ, नम्बर चार मिठो बोली बोलेर शिष्टाचार कायम गर्न सक्नुहुन्छ, नम्बर पाँच त्यसमा रहेको परिस्थितिमा आफूलाई सम्हाल्न सक्नुपर्छ, रिस कम हुँदै जान्छ, नउठ्ने होइन कम हुँदै जान्छ। किनकि रिस न त वरदान हो न त श्राप हो। कार्यक्रम आध्यात्मिक दृष्टिले भनेको कुरा कतिको बुझिरहनु भएको छ? हाम्रो यस कार्यक्रम आध्यात्मिक दृष्टिले यदि हजुरहरूले आध्यात्म के हो भनेर भन्नुहुन्छ भने, आध्यात्म भनेको मैले अघि बुझाएको कुरा नबुझ्न सक्नुहुन्छ, आध्यात्म भनेको चाहिँ ध्यान गर्ने, तपस्वी बन्ने, बाहिरका काम क्रोध लोभ मोह अहंकार यी पाँच पञ्च विकारहरू त्याग गर्ने, बाहिर माया रूपबाट पूरा रूपमा मुक्त हुने, संसारको कुनै पनि माया मोहमा नपर्ने, संसारको कुनै पनि मिठास भोजनको आनन्द नलिने, कुनै पनि मजा कुनै पनि राम्रो कुरा नखोज्ने, सिर्फ आफ्नो अन्तर आत्मा आफ्नो अन्तर मनलाई जागृत गर्ने अभ्यास नै आध्यात्म हो अथवा आध्यात्मिक भनिन्छ। यसलाई धर्म भनिँदैन, धर्मका साथमा पुण्य कमाउनु चाहिँ भनिन्छ, कर्म गर्नु भनिन्छ।
यसै कारण मैले आज हजुरहरूलाई यस कार्यक्रमको सुरुवात दिनमा रिसको बारेमा भनेको हुँ। रिस के भएर उठ्छ भन्ने कुरा भनेको हो, किनभने रिस न त श्राप हो, न त वरदान, न कसैले दिएको, न कसैलाई दिन मिल्छ। रिस कहाँबाट उठ्दो रहेछ? रिस आफ्नो मनबाटै उठ्दो रहेछ। त्यो रिसको जन्म आफ्नो सोचमा उठ्छ। थाहा छ यो संसारमा मान्छेलाई धन सम्पत्ति भएर दुःख भएको होइन, धन सम्पत्ति भएर सुख भएको होइन, धन सम्पत्ति नभएर दुःख भएको होइन, त्यो मान्छेको सोच बानीले गर्दाखेरि दुःख पाइरहेको छ। किनकि कोही मान्छे मानिलियो, सफलता पायो, धेरै धन कमायो, घर सिधा उसले घर छेउमा ठुलो घर बनायो, अब त्यो छेउमा रहेको छिमेकीले देखेर भन्छ राम राम राम राम, कत्रो घर ठड्यायो यसले। हामी यही कुरा सोचेर अब म पनि त्यस्तै गर्छु, मलाई पनि त्यस्तै घर चाहियो भन्ने भावना अर्काको देखे पछाडि आफ्नो पनि त्यस्तै हुनुपर्छ भन्ने भावना राखेकाले र त्यो भावना पुरा नहुने भएकाले रिस त्यहाँबाट पैदा हुन्छ। हामीले एकअर्कालाई हेरेर पनि कहिले काहीँ रिस उठ्छ, त्यसको व्यवहार सकिएको छ, त्यसको त बेहोरै छैन, यो मान्छे कहाँबाट आयो होला, फेरि आज भगवान कम्ता रिस उठाउने छैन। के त्यस मान्छेले उसलाई रिस उठाएको हो त? के त्यो मान्छेले उसलाई रिस उठाउने गरेको छ त? कतिपय मान्छे यस्ता पनि हुन्छन्, अरूलाई देख्ने बित्तिकै रिस गर्ने हुन्छन्। त्यो मान्छेको सोच हो। मान्छे बीच कृतज्ञ आफ्नो आभारीपन व्यक्त गर्न सक्यो भने, शुद्ध मनोभावनाले व्यक्त गर्न सक्यो भने रिस भन्ने कुरा कम गर्दै गइन्छ, सुमधुर सम्बन्ध हुन्छ। मैले कतिपय व्यक्तिहरूलाई विचार गरेको छु, उनीहरू मन्दिर जान्छन्, चर्च जान्छन्, मस्जिद जान्छन्, भगवानको पूजा गर्छन्, आफ्नो आफ्नो धर्मको पूजा गर्छन्, आफ्नो आफ्नो धर्म मनाउँछन्, आफ्नै आफ्नै रीति मनाउँछन्, आफ्नै आफ्नै संस्कार मनाउँछन्, र पनि उनीहरूमा काम, क्रोध, लोभ, मोह, अहंकार, यी पञ्च विकार भन्ने कुरा अझै पनि हटेको छैन। कसरी हटेको छैन? मेरो हजुरआमा चर्च जानुहुन्छ, मेरो काइला काका गुम्बा जानुहुन्छ, र पनि भइराखेकै छ, सुखै छ, तर चर्च गए पनि गुम्बा गए पनि अहिले मान्छेहरू पञ्चविकारमै छन्। चर्च गयो, प्रार्थना गर्यो, हे यसु, हे क्रिस भन्छन्, प्रार्थना गर्छन्, आउँछन्, तर उनीहरूकै छोराहरूलाई हेर्नुपर्छ, छोरीहरूलाई हेर्नुपर्छ। कोही कोही हेरिसाइरहेका हुन्छन्, कोही कोही लोभ गरिरहेका हुन्छन्, कोही कोही कसै देख्ने बित्तिकै रिस गरिरहेका हुन्छन्। हिन्दूले क्रिस्चियन त्यति मन पराउँदैनन्, क्रिस्चियनले हिन्दूलाई आफ्नो धर्ममा आउन भनेर धेरै पटक भनिरहेका हुन्छन्। किनकि धर्म भन्ने कुरा फेरिने कुरा होइन, मान्छे जन्मदा शरीर वस्त्र विहीन भएर आउँछ,
वस्त्र लगाएर आउँदैन त्यस मान्छे, वस्त्र विहीन भएरै आउँछ, कमजोर आउँछ, कमजोर जान्छ, वस्त्र विहीन आउँछ, वस्त्र विहीन नै जान्छ। मान्छेको प्रक्रिया त्यस्तो छ। धर्म भन्ने कुरा के चिज हो र? आउँछ, प्रवेश गर्छ, धर्म जान्छ, गर्छ। मानिलिउँ कि तपाईँ भगवानको पूजा गर्नुहुन्छ, तर बाहिर सरसहयोग भन्ने कुरा शून्य छ, त्यसमा के धर्म भयो र? त्यो भक्तिको के आराधना, त्यो भक्तिको आराधनाको अर्थ के रह्यो? तर आध्यात्मले अर्थात् आफ्नो आत्माको संकलन, आफ्नो आत्माको चिन्तन गर्नाले, आफ्नो आफूभित्र गएर हेर्नाले यो कुराहरूलाई एउटा नाटक मात्रै मान्छ। हो, म भन्छु यो सब नाटक हो, यो सब लीला हो। भगवान श्री कृष्णले भन्नुहुन्थ्यो, मैले मक्खन चोरेको लीला हुन् यो मेरो नाटकमा हुनु नै थियो, पछि गएर मैले द्वारका सहर पनि सम्हाल्नु पर्यो, मैले मेरो जीवनमा दुःख भन्ने कुरा धेरै थिए होला, तर मैले दुःख भएको महसुस कहिल्यै पनि गरिन। यही कुरालाई श्री कृष्णले भने, हजुर उनको चेलाले भने, एकजना कसैले सोधेका थिए श्री कृष्णलाई, हजुर श्री कृष्ण, हजुर हे मेरा भगवान, कसरी थाहा पाउनु भयो, हजुरले कसरी हरेक कुरालाई धैर्यका साथ पार गर्नुभयो? यदि धेरै कठिनाइहरू बाधाहरू कुनै मनुष्यको जीवनमा आएको थियो भने ऊ आत्महत्या गर्न बाध्य हुन्थ्यो होला, हजुर भगवान मलाई नि सिकाइदिनुहोस् यो कुरा। श्री कृष्णले भन्नुभयो, सिर्फ योग र तपस्याबाटै र ज्ञान र ध्यानबाट आफूले आफूलाई विचार गर्न जाने भने, आकलन गर्न जाने भने, हामीले जुनसुकै अवस्था, जुनसुकै परिस्थितिलाई सम्हाल्न सक्छौ। त्यही भएर योगी बनौ, ध्यानी बनौ, पवित्र बनौ,

नहोस्। तपाईहरूलाई यो कुरा पनि बिस्तारै बुझाउँदै जानेछु। आज मैले रिसको बारेमा भनेको छु। रिसलाई अर्को उपाय भनेको चाहिँ ऐनामा गएर मुखमा पानी हालेर हेर्नु अरे। मैले यस्ता कथाहरू धेरै पटक सुनेको छु। मैले यस्ता कथाहरू पटक पटक अध्ययन गरेर आइरहेको छु। यस कार्यक्रमका संचालक म संजय रुचाल। यस रिसको बारेमा मैले धेरै पटक खोजिरहेको थिएँ। मान्छेको रिस भन्ने कुरा इच्छामा हुन्छ अरे, आकांक्षामा हुन्छ अरे, अनि विकारमा हुन्छ अरे। किनकि मान्छेको इच्छा पूरा भएन भने पनि रिस उत्पन्न हुन्छ। जस्तै मलाई यो सानो घर होइन, ठुलो घर चाहिन्छ, ठुलो घर। यो इच्छा पुर्याउन सकेन भने के हुन्छ? रिस उत्पन्न हुन्छ। जस्तै काम बाँच्न, कसैसँग शारीरिक सम्बन्ध गाँच्नु छ र काम बाँच्न छैन, हुन सकेन भने उसलाई रिस उठ्छ। त्यो शरीरमा ऊर्जाहरू लगभग असन्तुलित भएर रिस उठ्छ। त्यस रिस उठे पश्चात शरीर बिग्रदै जान्छ। रिस भन्ने कुरा काँडाले खोची जस्तै हो, निकालेर फ्याँक्नु पर्छ। भगवान शंकरजीलाई पनि रिस उठ्छ। यो त उहाँलाई रिसको राजा पनि भनिन्छ, उहाँलाई योगको राजा पनि भनिन्छ, उहाँलाई ध्यानको राजा पनि भनिन्छ। त्यसैले तपाईँले आफ्नो रिसलाई कम गर्नुहोस्, आफूले आफूलाई बुझ्नुहोस्, आफूले आफूलाई हेर्नुहोस्, कसैको चिन्ता नलिनुहोस्। अन्त्यमा तपाईसँग जति मान्छे भए पनि, जति धन सम्पत्ति भए पनि छोडेर जानै पर्छ। यो त्यो सम्पत्ति, त्यो धन, त्यो साथीभाइ, मित्र सबै छोडेर एक्लै परमात्माको प्यारो हुनुपर्छ। त्यसैले रिस केका लागि गर्ने? त्यसैले स्वस्थ रहनुहोस्, शान्त रहनुहोस्, योगी बन्नुहोस्, पवित्र रहनुहोस्। म संजय रुचाल आजको लागि बिदा चाहन्छु। मेरो शुभकामना छ तपाईँले मनमा धेरै शान्ति रहोस्, सम्बन्धमा प्रेम रहोस्, व्यवहारमा मिठास बनोस्, कठिन परिस्थितिमा आफूले आफूलाई सम्हाल्न सक्ने शक्ति मिलोस्। हुन्छ त, आजको कार्यक्रमको अपेक्षा गर्दछु हजुरहरूले केही बुझ्नुभयो भने। र आजको कार्यक्रम आध्यात्म दृष्टिलाई म अन्त्य गर्न आज्ञा चाहन्छु। हुन्छ त, नमस्कार।

0: ले बैसै फुरेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाङ।

0: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम बाख्रीबास 104 मेगाहर्ज खादबारी 3 संखसभा।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ बाख्रीबास एफएम 104 मेगाहर्ज। बाख्रीबास एफएम समय सूचक, यो बाख्रीबास एफएम को समय हो।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ
1: सम्पर्क नम्बर 0295720 98 4 23 45 019
3: र 98 14 36 51 88 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804458989। मिसन टेरेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खाँदबारी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
4: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गला देवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525597353 र 029560553।

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले बिहानको 9 बजे।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: पार्टीबास एफएम समय सूचक यो पार्टीबास एफएम को समय हो अहिले बिहानको 10 बजे
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
3: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
1: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
3: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
1: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
3: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250 029560141 र 029560341।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा संचालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा संचालन हुने भएकोले उक्त कार्यक्रमहरू संचालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्रे बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँच खपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 सिसिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: सालपा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 राम प्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा
2: वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।
6: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग सिनी रोग टन्सिल बाथ हाडजोर्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठ्यघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702092, 98423549 र 9814658188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
8: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
9: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार, हाम्रा सेवाहरू
10: हाते ट्याक्टर,
9: कुटानी पिसानी मिल,
10: चोकर बनाउने मिल,
9: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
10: घाँस काट्ने मेसिन,
9: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
10: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 98193788011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ, सम्पर्क 98424 44 67।
1: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98040 58909। मिसन टेडेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली। सम्पर्क नम्बर 98525 51753 र 029560553।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङ्गा खाद्य संस्थान अगाडि। सम्पर्क 029575040 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
3: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
4: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
6: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
5: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
4: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
4: www.pmampfankhuwasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ।
6: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852058079 संखुवा सभा र 029420049, 9820773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू:
6: नेपाली नागरिकताको प्रमाण पत्र,
7: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
7: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
7: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
6: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू:
6: नेपाली नागरिकताको प्रमाण पत्र,
7: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
7: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
7: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
6: जग्गाको नापी नक्सा,
7: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुण थान सङ्खुवा सभा।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लोकेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्स रे भिडियो एक्स रे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ।

0: चाहिँ होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98434549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
1: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
3: हाते ट्र्याक्टर,
2: कुटानी पिसानी मिल,
3: चोकर बनाउने मिल,
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
3: घाँस काट्ने मेसिन,
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
0: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
5: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू:
5: नेपाली नागरिकताको प्रमाणपत्र,
4: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
5: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
4: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
5: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
4: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
5: जग्गाको नापी नक्सा,
4: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
5: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादरी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तरित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य यनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरूरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
3: आवश्यक कागजातहरू: नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 40006, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
1: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
2: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
4: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
4: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
2: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
4: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
2: www.pmamp.fankhuwasabha.gov.np
4: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
4: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520 58079 सङ्खुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच पञ्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804589099। मिसन ट्रेडेन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी 3 मंगलादेवी थान सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली। सम्पर्क नम्बर 9852 51 7353 र 029560553।
5: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
6: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
5: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
6: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, किला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपासी लिछो गाउँपालिका 2-3-4-6।
5: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
7: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
5: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज प्रतिलिपि।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
5: नवीन कुमार डागी 9852055079 सङ्खुवा सभा, जुनिता राई 9852077376 भोजपुर।

ওঠো মাজা কিং, ও মাজে কিং। ঘরে নাই যাইছা কা?

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
1: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेसन कन्सल्टेन्सी
2: तपाईँको विशेष पर्ने जाने सपना अब हामी पुरा गर्छौँ।

0: केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू त कति नकल गरेर बसेको ढिलो भइसक्यो छिटो आइदियो
1: आयो आयो
2: ओई सुन्न आज त माथि चार घरे सानो पनि पटनबाट आएको छ अरे नि
0: जस्तो कि हामी पनि चार घरे साइदियो के हो केटी हो

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

हजुर आकाश खुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बज्यो
1: चाहे भूतबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खातबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
3: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र
3: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
3: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफी जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय संखुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
4: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका एकदेखि पाँच, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका तीन र चार, टेम्के मयुङ गाउँपालिका दुई तीन पाँच सात र आठ, सडानन्द नगरपालिका एक दुई तीन चार पाँच छ सात आठ दस एघार बाह्र तेह्र र चौध, रामप्रसाद राई गाउँपालिका पाँच र छ, सालपा सिलिछो गाउँपालिका दुई तीन चार र छ।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
4: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची दस यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा पाँच वर्ष र पूर्वाधार निर्माणको लागि दस वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
0: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका छ नम्बर वडा कार्यालयको जरुरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू: नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: सम्पर्क व्यक्तिहरू: वडाध्यक्ष सुमन बिसुङके 9852058129, वडा सचिव उपेन्द्र भट्ट 9852040006, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनीपानी दिङला भोजपुर।
0: सूचना सूचना सूचना: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा,
4: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
0: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास। लचित लाप्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी
6: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
6: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने
7: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
6: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
7: www.pmampsankhuwasabha.gov.np
6: बाट प्राप्त गर्न सकिनेछ
5: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
6: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
7: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 संखुवा सभा र 029420049 98207373776 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा

0: वैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840958099 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का त ट्याक्रा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाद्य तिन मङ्गलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98551 753 र 029560553।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्रे बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा
5: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले साँझ 5 बज्यो
6: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
7: नानी एन्ड बाबु

0: गुड मर्निङ। आज के पढ्ने?
1: गीत गाउँदै
0: पढ्ने ल।
1: ला।

सूचना संचार र मनोरञ्जनको आवास यो हो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चाँडा लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झन होस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 माधी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 माथि नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गता छ। कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण

0: वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295568555 सङ्खुवासभा, 0294200049 भोजपुर, नवीन कुमार डागी 9852555079 सङ्खुवासभा, जुनिता राई 9852077376 भोजपुर।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
2: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 9843445019 र 9814361188 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
3: डीआर स्टोर एन्ड राज स्टोर तुमलिन्टार हटिया अगाडि सरेको सूचना। तुमलिन्टारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिन्टार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
4: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 9804400332, 9841212249।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
6: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू:
6: नेपाली नागरिकताको प्रमाणपत्र,
3: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
6: जग्गाको नापी नक्सा,
3: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
3: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।
7: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
8: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य यनआईएन फिंगर प्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेसन गरी

0: सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
1: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
0: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
1: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
0: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 12 निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू, नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-4000, सडानन्द नगरपालिका 6 वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
2: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
3: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
0: लक्षित लाभग्राही 16 40 वर्ष उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी।
4: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 नम्बर 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
4: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने
3: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा

0: हामीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। धनकुटा जिल्लामा 182 जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले घरमै गएर राहदानी वितरण गरेको छ। सरकारले अघि सारेको सेवा घर दैलोमै भन्ने नीति अनुसार गत जेठदेखि भदौ मसान्तसम्ममा घरमै राहदानी वितरण गरिएको हो। प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउने गरी 234 जनाले फारम भरेका थिए, जसमध्ये 182 जनाले घरमै राहदानी पाइसकेका छन्। अन्य बाँकी रहेका 52 जनाको राहदानी आउन बाँकी रहेको देखिएको छ। बाँकी रहेकाहरूको पनि राहदानी आएपछि घरमै पठाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमालले जानकारी दिनुभयो।
3: चालू आर्थिक वर्षको पहिलो साउन महिनामा 2,15,05,00,00,000 रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो परिमाण गत आर्थिक वर्षको सही अवधिको तुलनामा 21.2% धेरै हो। गत आर्थिक वर्ष साउनमा 1,77,41,00,00,000 बराबर रेमिटेन्स भित्रिएको थियो। त्यसै गरी गत आर्थिक वर्ष कुल 23,63,00,00,000 रूपियाँ बराबरको रेमिटेन्स आएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। चालू आर्थिक वर्ष साउनमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 10.2% वृद्धि भई 1,40,00,00,000 पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा 25% बढ़ेको थियो।
2: मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीसी नेपाल अन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली 400 केभी क्षमताको सब स्टेशनको भौतिक प्रगति 36% पुगेको छ। एमसीए नेपाल तनहुँका सम्पर्क अधिकृत होमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने 12% रहेको छ। सब स्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ।
3: साताको अन्तिम कारोबार दिन आज शेयर बजार 22.85 अंकले बढ़ेको छ। यो वृद्धिपछि बजार परिसूचक नेप्से 2647 अंकमा कायम भएको छ। कारोबार रकम बढ़ेको छ। अघिल्लो दिन 5,49,00,00,000 कारोबार भएकामा आज 6,74,00,00,000 भयो। आज बैंकिङ समूहमा आकर्षण देखा पर्यो।
2: नेपाली खबरमा अब विदेशका खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् 2026 को विश्व शहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। लण्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्। विश्वका 1,000 ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी 5 आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ। यो सूचीका अनुसार अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा रहँदा बेलायतको लण्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्। त्यस्तै अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को 5 र आयरल्याण्डको डब्लिन 6 स्थानमा रहेका छौं। 7 स्थानमा अमेरिकाको बोस्टन, सान होजे 8 स्थानमा, जापानको टोकियो 9 स्थान र स्विजरल्याण्डको ज्युरिख 10 स्थानमा रहेका छन्। नेपालको राजधानी काठमाडौँ समग्र सूचीमा 687 स्थानमा रहेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई 48 F-35 लड़ाकु विमान बिक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। ती विमानको मूल्य करिब 24,000,000,000 अमेरिकी डलर बराबर रहेको छ। यद्यपि सम्झौता कार्यान्वयनका लागि अमेरिकी कांग्रेसको आवश्यक हुनेछ। यसैबीच अमेरिकी गुप्तचर निकायले F-35 प्रयोग भएको संवेदनशील प्रविधि चीनको हातमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उता अर्को विदेशको खबरमा भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड़ भारतीय रूपियाँको ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
2: अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फा कार्यालयमा छापा मारेको छ। सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले एन्फा मुख्यालय सादो बाटोमा छापा मारेको पुष्टि गर्नुभयो। सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ।
3: विश्व एसियन गेम इची नागो यामा नेपालको सफ्ट चाइनिज टीमले खराब प्रदर्शन गरेको छ। आज नेपालको पुरूष टीमले दक्षिण कोरिया र इण्डोनेसियासँग 3-0 हार बेहोरेको छ। नेपाली टीममा प्रदीप खत्री, कमलबहादुर भण्डारी र ब्रिजेश पाण्डे थिए। नेपालले खासै अपेक्षा नगरेको सफ्ट चाइनिज टीममा 5 खेलाड़ीसम्म आवश्यक पर्ने भए पनि नेपालले 3 खेलाड़ीलाई मात्रै पठाएको थियो, जसको टीम इभेन्टमा नेपालका तीनै खेलाड़ीमाथि विपक्षी खेलाड़ीले सहजै जित निकाल्न सफल हुँदा नेपालको टीम इभेन्ट चुनौती समाप्त भएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोशी बाढीपछि लगातार खोज तथा उद्धारको कार्य जारी। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट 6 जनाको शव निकालियो। बाढीमा बेपत्ता भएका आफन्त नभेटेपछि परिवारद्वारा कुशको शव बनाएर दाह संस्कार।
3: विपदबाट प्रभावित किसानलाई कृषि बीमामा 80% अनुदान हुने। भारत अमेरिका र चीन सहित 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री र जेएनजी उमेर समूहका सांसदहरू बीच विशेष अन्तर्क्रिया।
2: कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ़ाउन नमान्ने देउबा निकट 4 जिल्ला सभापतिको जिम्मेवारी खुसियो। सरकारका गलत कदम विरूद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी। हिजोदेखि संचालनमा आएको कृष्णवीरमा सवारी साधनको चाप बढ़्यो।
3: विश्वका उत्कृष्ट शहरमा न्यूयर्कको पहिलो, काठमाडौँ 687 स्थानमा। साउदीलाई अमेरिकाले लडाकु विमान दिने। दुई देश बीच 24 अर्ब डलरको सम्झौता। भारत भूटान ऊर्जा सहकारीमा विस्तार।
2: र अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा सीआईबीको छापा। कागजात नियन्त्रणमा। एसियन गेम्समा नेपालको सफ्ट टेनिस टीमको खराब प्रदर्शन।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हरि सर, म लक्ष्मी भुषाल, सुनिरहेको छु रेडियो एनआरएन 99.1।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 60 8 17 र 0 29 5 62 8 17।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङकार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840458989 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङकार सङ्खुवा सभा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517653 र 029560553

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनु होला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575040 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सूचना संचार र मनोरञ्जनको आभार यो हो एफएम पाटीबाट खादबारी तीन झारिथुमका संखुवा सभा
1: पाखीबास एफएम समय सूचक यो पाखीबास एफएम को समय हो अहिले साँझ 7 बज्यो

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाथ्रीबास एफएम 104 मेगाहर्ज।
1: पाथ्रीबास एफएम समय सूचक। यो पाथ्रीबास एफएम को समय हो, अहिले रातको 8 बज्यो।
2: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम
6: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
5: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा 02-429-4209 भोजपुर,
5: नवीन कुमार डागी 98-520-55-079 सङ्खुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बुढाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो सेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
0: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804458989। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा।

0: ढेक्का ट्याक्रा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525597353 र 029560553।

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045 9842046146।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले रातको 9 बज्यो।
2: आदरणीय श्रोताहरू अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।

0: अनि बेलाले जानै पर्ने हो र नगई हुन्न।
1: उच्च अध्ययनका लागि जानै पर्यो नि।
0: अनि कहिले फर्किसकिन्छ?
1: तीन वर्षमा त

आँखाको बाटो हुँदै मिठो मिठो कुरा गर्दै मुटुमा बस्ने मायालुलाई दर्शन नमस्ते हो दर्शन नमस्ते दुःख पिर भुली।

मेरो दुख दुख पर्दा रुने

हिजोको कुरालाई रिससँग राखेको थियौ, रिससँग हिजोको कुरालाई जस रिससँग टपिकमा राखेको थियौ। रिसको टपिकको कार्यक्रम आज सकिसकेको छ। आज चाहिँ हामी चरित्र बल कसरी बढाउने भन्ने कुराको शीर्षकमा टपिक गर्नेछौ। हिजोको कुरालाई अलिकति रिभिजन गरे जस्तो गरेर, पाँच मिनट रिभिजन गरे जस्तो भनेर म रेडियो सञ्चालक नाम जस्तै बनाएर, र आज चरित्र बल कसरी बढाउने, यसका चरित्र बल के भएर कमजोर हुन्छ, यसका कारणहरू के हुन सक्छन्, यसका बारेमा सबै सबै खोजेर देऊ, जसमा ब्रह्म कुमारीबाट रिसर्च गरिएको हुनुपर्छ। तर यो सुन्दा फेरि जो कोहीले आध्यात्म पाटोबाट सुन्न मिल्ने खालको हुनुपर्छ र एकदमै मानवीय भावनामा हुनुपर्छ। अलिकति मानिसहरूले खोजेर रहस्यमय कुराहरू खोजेर प्रुफ गरेको जस्तो हुनुपर्छ, जुन कुराहरू गुगलबाट खोजेर भए पनि मलाई दिन सक्छ, अनि थोरै मोटिभेसनल कुराहरू अन्त्यमा हुनुपर्छ। मात्र 30 मिनटको स्क्रिप्ट बनाइदेऊ, जसको शीर्षक हुनेछ चरित्र बल कसरी बढाउने भन्ने कुरा, र यसले मानव जीवनमा कस्तो भूमिका खेल्छ भन्ने कुरा, अनि यस्तै यस्तै कुराहरू समावेश गरेर 30 मिनटको जति स्क्रिप्ट बनाइदेऊ, जसमा पाहरीवास एफएम 104 मेगाहर्ज काँधबारी नगरपालिका 3 झरीथुम्कामा पर्दछ। भन्ज्याङ जाने बाटो झरीथुम्कामै पर्छ। झरीथुम्का जाने बाटोको मन्दिरमा सिद्धदेवी थान मन्दिर छेउमा रहेको पाहरीवास एफएम भन्ने रेडियो स्क्रिप्ट पुरैका पुरा बनाइदेऊ, अनि पुराका पुरा प्रुफ हुनुपर्छ, साबित हुनुपर्छ, सबैले कुरा सुन्दा पनि अचम्म परुन्, आफ्नो जीवनमा बदल्न मिल्ने गरेको केही न केही कुराहरू सिक्ने खालको हुन्, जसमा रिसर्च गर तिमीले ल।

रेडियो सुन्नका लागि पाखरीबास एफएम .com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम सुरु भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।

0: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम समय हो, अहिले बिहान 6 बजे।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पार्थिवास खादरी तीन धरथुमका संखुवा सभा।

मनलाई जित्न सक्ने व्यक्ति आफ्नै मनको मित्र बन्छ। मनलाई नियन्त्रण गर्न नसक्दा त्यो मन शत्रु बन्न सक्छ। नमस्कार, म सञ्जय रिचाल। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दछौ जुन हामी कसै न कसैको जिन्दगीसँग जोडिएको हुन्छ। यस कार्यक्रमको नाम रहेको छ आध्यात्म दृष्टि। सबभन्दा पहिला तपाईँ बुझ्नुहोस् कि यो आध्यात्म दृष्टि भनेको के हो, यो कहाँबाट आयो होला यो कार्यक्रम। यस कार्यक्रमको उद्देश्य हो मानिसहरूलाई सकारात्मकता दिनु, मानिसहरूमा भएको सकारात्मक ऊर्जाहरूलाई पोजिटिभ अर्थात् सकारात्मक पार्नु।

0: हजुर निन्द्रामै हुनुहुन्छ? हजुर समाचारै बजेन हो उपेन्द्र, यो नेपाली नेटवर्कको के गर्नु अब? भजन लगाइदिनु, फेसबुक यहाँनिर अनलक छैन फेरि। युट्युबमा बजेको होला नि सायद।
1: देखि साँझको जनता जान्न चाहन्छन् सम्मका कार्यक्रमहरूले शक्तिलाई प्रश्न सोध्ने र नागरिकलाई उत्तर दिलाउने दायित्व निरन्तर पूरा गर्दै आएका छन्। सूचनाको बाढ़ी र भ्रामक प्रचारको युगमा सत्य, सन्तुलन र विश्वसनीय मर्मबाट कहिल्यै विचलित नहुने हाम्रो अठोट नै विगत 10 वर्षमा हामीलाई प्राप्त भएको सबैभन्दा ठूलो पूँजी हो। विगतका वर्षहरूमा हामीले समाजमा आशा जगाउने र नीतिगत पैरवी गर्ने जस्ता पत्रकारितालाई प्राथमिकता दियौं। स्थापनाकालदेखि हामीले हरेक दिन पहिलो समाचारको रूपमा शुभ समाचार प्रसारण गरेर देशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक ऊर्जा संचार गर्यौं। तर बदलिदो जलवायु संकट, बढ़दो प्राकृतिक विपत्ति र त्यसले आम नागरिकको जीवनमा पारिरहेको गम्भीर असरलाई आत्मसात गर्दै नेपाली रेडियो नेटवर्कले आफ्नो 10औं वार्षिकोत्सवका अवसरमा आगामी वर्षलाई विपद विरूद्धको पत्रकारितामा केन्द्रित गर्ने संकल्प गरेको छ। संचार माध्यमको भूमिका घटना घटिसकेपछिको क्षतिको विवरण सुनाउनेमा सीमित हुन सक्दैन। पूर्व सूचना प्रणालीको प्रभावकारिता, स्थानीय तहको पूर्व तयारी, विपद जोखिम न्यूनीकरण, उद्धार तथा राहतको निष्पक्ष वितरण र पुनर्निर्माणको जवाफदेहिता सुनिश्चित गर्न अब रेडियो नेटवर्कले खोजमूलक र जनकेन्द्रित भूमिका खेल्नेछ। विपदको समयमा सबैभन्दा भरपर्दो, द्रुत र जीवन रक्षक माध्यम रेडियो नै हो भन्ने यथार्थलाई व्यवहारमै चरितार्थ गर्दै हामी नागरिकको जीवन रक्षाका लागि पहरेदार बन्नेछौ। अन्त्यमा एक दशकको यो गौरवमय यात्रालाई सफल बनाउन अहोरात्र खट्नुहुने हाम्रा सम्पूर्ण सहकर्मी, देशभरका सहयात्री रेडियो, विज्ञापनदाता, शुभेच्छुक तथा मुटुको धड़कन बनेर सुनिदिनुहुने सम्पूर्ण आदरणीय श्रोतावर्गप्रति नेपाली रेडियो नेटवर्क हार्दिक आभार व्यक्त गर्दछ। आवाजविहीनहरूको आवाज बन्ने, सत्यको पक्षमा अडिग रहने र विपदका घड़ीमा मार्गदर्शक बन्ने हाम्रो यो यात्रामा यहाँहरूको साथ, विश्वास र सुझाव अझ प्रगाढ़ रहने पूर्ण विश्वास लिएका छौं।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार बनेको 6 महिनापछि मन्त्री परिषदले 13 देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलो पटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो। करिब 44 सय आवेदनबाट स्क्रिनिङ गरेर 27 सयमा झारिएको थियो, तर तीबाट पनि व्यक्ति छनौट गर्नका लागि निकै सकस परेपछि राजदूत सिफारिशको प्रक्रिया लम्बी रहेको थियो। तर शुक्रबारको मन्त्री परिषद बैठकले पहिलो चरणमा 13 देशको टुंग्याएको हो। सरकारले 13 देशका लागि राजदूत सिफारिश गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशमा राजदूत नियुक्त गर्नका लागि सिफारिश गरेको हो। बाँकी राजदूतहरूको सिफारिश संयुक्त राष्ट्र संघको महासभाबाट प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल फर्केपछि मात्र नियुक्तिको सिफारिश हुनेछ। यसपटक राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतहरूमा विगतमा जस्तो राजनीतिक दलमा खुलस्त सहभागी भएका नेताहरू छैनन्। 13 जनाको नियुक्ति सिफारिशमा समावेशिता पनि देखिएको छ। नेपालको राजनीतिक कूटनीतिक मामिलामा बढ़ता महत्वपूर्ण ठानिने भारत, चीन र अमेरिकामा सिफारिश भएका व्यक्तिहरू मूलत एकाडेमिक क्षेत्रकै रहेका छन्। भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरञ्जन थापाको सिफारिश भएको छ। त्यस्तै बेलायतका लागि सिफारिश भएका व्यक्ति पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा हुन्। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। प्राप्ति शेरसन स्पेन, सरु जोशी जर्मनी, पछाडि राडा ओमान र मञ्जला शाह श्रीलंका लागि सिफारिश भएका छन्। जहाँ मधेसी समुदायकी हुन्। मधेसी समुदायबाटै इजरायलका लागि सुरेश कुमार कर्ण सिफारिश भएका छन्। जनजातितर्फ दक्षिण कोरियाका लागि संगम श्रेष्ठ सिफारिश छन्। सरु जोशी र प्राप्ति शेरसन पनि जनजाति समुदायकै हुन्। त्यस्तै दलित समुदायबाट भने साउदी अरेबियाका लागि गिरी बहादुर सुनार सिफारिश भएका छन्। नियुक्तिका क्रममा विगतमा हुँदै गरेको समावेशिता प्रश्न भने यसपटक नउठ्ने गरी सिफारिश गरिएको देखिएको छ। अब सरकारले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनवाईका लागि पठाउनेछ। संसदीय सुनवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्नेछन्। त्यस्तै अब कोरिया तर्फबाट नियुक्ति सिफारिश गर्नुपर्नेछ। त्यसका लागि कसलाई कसरी पठाउने भन्ने समेत मन्त्रालयले विधि तयार गरेको छ। अब राजदूत अस्ट्रेलिया, जापान, मलेसिया, कतार, रूस, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमारमा राजदूत नियुक्त गर्नुपर्नेछ। सरकारले साउथ अफ्रिका, डेनमार्क र ब्राजिलका राजदूतावास बन्द गर्ने निर्णय गरेको थियो। तर अब ब्राजिलको भने निरन्तर हुने भएको छ। ब्राजिलको दूतावास बन्द नभएको अवस्थामा त्यहाँ पनि नियुक्त गर्नुपर्ने सरकारले जनाएको छ। 13 राजदूत सिफारिश, प्राविधिक विज्ञता र समावेशितालाई प्राथमिकता शीर्षकमा यो खबर छापिएको छ।
1: रसुवा बाढ़ीको 3 साता बितेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम घटेको छैन। अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाईको समस्या, व्यवस्थित शौचालयको अभाव र भीड़भाड़का कारण संक्रामक रोग फैलिने जोखिम बढ़ेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो 3 सातामा विभिन्न होल्डिङ सेन्टरमा बसेका 81 जनामा झाडा पखाला देखिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार अहिले झाडा पखालाको ठूलो प्रकोप वा महामारीको अवस्था भने देखिएको छैन, तर प्रभावितहरूलाई सामूहिक रूपमा राखिएको र स्वास्थ्य तथा सरसफाईका चुनौती रहेकाले संक्रमणको जोखिमलाई भने गम्भीर रूपमा लिइएको उहाँ बताउनुहुन्छ। केही व्यक्तिमा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो समूहमा संक्रमण फैलिएको अवस्था नरहेको उहाँको भनाइ छ। तर प्रभावितलाई सामूहिक रूपमा राखिएका कारण संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता बढ़ाइएको छ। तर केही जनामा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो प्रकोप लिने गरी प्रकोपका रूपमा नदेखिएको सहप्रवक्ता अधिकारी बताउनुहुन्छ। तर सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन विपदपछि देखिने सामान्य संक्रमणलाई पनि बेवास्ता गर्न नहुने बताउनुहुन्छ। प्राकृतिक विपदपछि प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम लामो समय सम्म रहन सक्ने भन्दै बाढ़ीका कारण खानेपानीका मुहान दूषित हुँदा झाडा पखाला, हैजा र टाइफाइड जस्ता रोग फैलिन सक्ने उहाँको भनाइ छ। विपदपछि पानी जम्ने भएकाले डेंगूको जोखिम समेत बढ़न सक्छ। त्यस्तै होल्डिङ सेन्टरमा ठूलो संख्यामा मानिसहरू सामूहिक रूपमा बस्दा रूगाखोकी, फ्लू, कोविड लगायत श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै छ। डा पुनका अनुसार प्रभावित क्षेत्रमा 1-2 जनामा मात्रै हैजा देखिए पनि संक्रमण ठूलो समूहमा फैलिन सक्ने जोखिम हुन्छ। त्यसैले प्रारम्भिक पहिचान र तत्काल उपचारसँगै सुरक्षित खानेपानी, सरसफाई र व्यवस्थित शौचालयको व्यवस्था तत्काल प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ। बाढ़ीको तत्कालीन संकट केही कम हुँदै गए पनि स्वास्थ्यको जोखिम भने अझै टरेको छैन। प्रभावितलाई सुरक्षित र व्यवस्थित बसोबास, स्वच्छ खानेपानी, पर्याप्त शौचालय तथा सरसफाई र नियमित स्वास्थ्य निगरानीको व्यवस्था अहिलेको मुख्य आवश्यकता हो। विपदको घाउ निको पार्ने क्रममा अर्को स्वास्थ्य संकट नथपियोस् भन्नेतर्फ समयमै ध्यान दिन जरूरी छ। संक्रमण देखिएपछि उपचार गर्ने भन्दा पनि संक्रमण फैलिन नदिने गरी खानेपानी, सरसफाई र स्वास्थ्य निगरानीलाई प्राथमिकतामा राख्नु अहिलेको प्रमुख चुनौती हो।
3: त्यस्तै माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यमा का क्रममा थप सातवटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडेट तीन टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि छवटा शव फेला परेको थियो। 12:05 बजेको अपडेटमा उल्लेखित ती शव सहित खोजीका क्रममा सातवटा शव फेला परी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढ़ाइरहेको छ।
1: संघीयता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधन बहस शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन हुन भने सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अलपत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फितलो छ। संघ प्रदेश र स्थानीय तह बीचको विवाद समाधान गर्ने अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला दलित आदिवासी जनजाति मधेसी थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक आवास खाद्य शिक्षा स्वास्थ्य कार्यान्वयन संरचना पनि अलपत्र नै छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यका अनुसार संविधान आफै स्वचालित रूपमा कार्यान्वयन हुँदैन। राज्यका निकाय र सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि भूमिका निर्वाह गर्नुपर्छ। उनी भन्छन् संविधानलाई सुन्दर र प्रभावकारी बनाउने काम अदालतको व्याख्या र कार्यान्वयनले गर्छ। संविधान बनाउँदा दुई तिहाई बहुमतको आड़मा केही पक्षलाई निषेध गरिएको र भू राजनीतिक कारणले पनि कार्यान्वयन पक्ष प्रभावित भएको उनको बुझाइ छ। भू राजनीतिक शक्तिले नेपालमा अस्थिरता कायम राख्न समाज विभाजित गर्न सक्ने भएकाले यस्तो हुन नदिन दलबीचको आन्तरिक सहकार्य महत्वपूर्ण हुने उनी बताउँछन्।
3: कांग्रेस 15 महाधिवेशनमा होमिएको छ। कांग्रेसले आजदेखि वडा अधिवेशन गर्दैछ। शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। 460 गाउँपालिकामा 3215, 276 नगरपालिकामा 3120, 11 उपमहानगरपालिकाका 234 र 6 महानगरपालिकाका 174 गरी देशभर 6743 वडा छन्। पार्टीको विधान अनुसार वडा कार्य समितिमा 85,434 जना निर्वाचित हुनेछन्। यसमा 33,715 पदाधिकारी र 51,799 सदस्य निर्वाचित हुनेछन्। गाउँपालिकाको वडामा 5 पदाधिकारी र 7 सदस्य गरी प्रतिवडा 12 जनाका दरले 38,580 जना निर्वाचित हुनेछन्। नगरपालिकाका 3,120 वडामा 5 पदाधिकारी र 8 सदस्य गरी प्रतिवडा 13 जनाको दरले 40,560 जना निर्वाचित हुनेछन्। त्यस्तै 234 उपमहानगरपालिका वडामा 5 पदाधिकारी र 10 सदस्य गरी 3,510 जना तथा 174 महानगरपालिका वडामा 5 पदाधिकारी र 11 सदस्य गरी 2,784 जना पदाधिकारी चुनिने जनाइएको छ। त्यस्तै 15 महाधिवेशन अघि कांग्रेसमा शक्ति सन्तुलन फेरिदा देउवा पक्षका करिब 35-40 नेता गगन थापा नेतृत्वको संस्थापन पक्षमा समायोजन भएका छन्। देउवा पक्षकै 8 बुधे माघ सम्बोधन भए पनि उनी समानान्तर महाधिवेशनको तयारीमा छन्, जबकि पूर्णबहादुर खड्का र थापा एकताको प्रयासमा जुटेका छन्। शेखर कोरेला तटस्थ बसेकाले कांग्रेसको एकता अझै अधुरो छ र छुट्टा छुट्टै महाधिवेशन भए पार्टीको विभाजनको जोखिम बढ़ने समेत देखिएको छ।
1: नेपालको संविधान जारी भएको शनिबार 11 वर्ष पूरा हुँदैछ। यस अवधिमा राजनीतिक व्यवस्थासँगै आर्थिक संरचनामा पनि उल्लेख्य परिवर्तन भएका छन्। संघीय संरचना कार्यान्वयन, विद्युत उत्पादन विस्तार, वैदेशिक मुद्रा संचितमा सुधार र रेमिटेन्स मार्फत करोड़ौं परिवारको आमदानीमा वृद्धि भए पनि अर्थतन्त्रले अपेक्षित गतिमा रोजगारी सृजना, उत्पादन वृद्धि र निजी लगानी विस्तार गर्न सकेको छैन। 2072 असोज 3 गते गणतान्त्रिक नेपालको पहिलो संविधान सभाबाट जारी भएदेखि अहिलेसम्म नेपालको अर्थतन्त्रले विभिन्न ठूला धक्का बेहोरेको छ। 72 वैशाख 12 विनाशकारी भूकम्प, भारतले गरेको केही समयको नाकाबन्दी, COVID-19 महामारी, रूस र अमेरिका बीच लामो समय चर्किएको युद्धका कारण खाड़ी क्षेत्रको समुद्री मार्गबाट हुने इन्धन आपूर्ति व्यवस्थापनको समस्या समाधानका लागि गरिएको आयात नियन्त्रण, वित्तीय क्षेत्रमा उत्पन्न दबाव, जेएनजी आन्दोलन र राजनीतिक घटनाक्रमले देशको आर्थिक गतिविधिमा गम्भीर असर पुर्यायो। मानवीय कमजोरी एवं देशको राजनीतिक परिवर्तन